0: आवाज़ ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: नमस्ते जी प्यारे सुनने वालों, आप रेडियो ताजिक हिंदी एकांत को सीधे आकाश में सुन रहे हैं। आपके साथ है शोरा न्यूज़ोवा और हमारे प्रोड्यूसर अबू मंसूर इस्माइल।
2: ताजिकिस्तान और विश्व की महत्वपूर्ण घटनाओं पर नजर, ताज़ा और विश्वसनीय खबरें आधिकारिक सूत्र से रेडियो आवाज़ ताजिकी हिंदी विभाग से 105.5 FM में सुन सकते हैं।
1: इस घंटे की मुख्य खबरें। इंटरनेशनल यूनिवर्सिटी ऑफ टूरिज्म एंड एंटरप्रेन्योरशिप में वैज्ञानिक अनुसंधान कार्यों की गुणवत्ता बढ़ाने के मुद्दों पर चर्चा की गई है। تاجیک نایاگ نصرت الله مخصوم که سنگرهالای راشت زیلو که کزنوک گاو می بنایا جرائی هست. انترشه پرتان منجور پردشانی خاتلون سبیتاو اور یاتران که بومی شروع ہو گئی ہے اور انہیں سمچر ہندی بہا کو سن سکتے ہیں۔ دو جون کو تاجیکستان کی اندراش پرتان اور اودیا میتا وشادا لائمی ویگانیک انوستاندهان شودہ پرابندهان ایساس اور ویگانیک پترکارون کی گناوتا می سودھار ویشای پر تاجیکستان گراجہ کی رشفتی کی تحت سر و چاجا ستاپان یا اوپیو کی ایک بیتا گئی جیت کی گئی تھی۔ International University of Tourism and Industry کے ریکٹر انٹرپرینورشپ کے ریکٹر عبداللہ اسرورزودہ نے کہا کہ ویگان کا وکاس انوستاندهان سانسکرتی کو مضبوط کرنا، ویگانیکون انسندهان کاریو که گنابتا برهانا اور اون هندراشت اوشکتون که انوروپا دلانا ویشدالای که گتی ویدیو که پرتمکتا والیکشت رومیسه ایک ہے۔ ساتھی پرامارش کے تیساس تیار کرنے کے پراکریا نیامی کواشکتون که انوپالان اور ویگانیک کاریو که پرستود کرتے سامای سامانیا گلیتیو که روتا ہمسے سنبادید مدو پر چرچا کے گئے۔ انہوں نے ویگانیک پترکاروں کے اوشکتو ویگانیک لیکاکوں کے گناوتا میں سودھار انکرمان کے مودو پرکاشنی تکتا کے مامنے مناکون کے انوپالن اور اچاج شکشہ سنستانوں کے ویگانیک پترکاؤں کے گتیویدی کا ویستر کرنے پر بے ویچاروں کا دن پردہن کیا۔